0: بسم اللہ الرحمن الرحیم اسی واسا مخاطب آئی ہوں جی مہرا پر ایف ایم 94 تا پروگرام صحت جی گال سان کرے حاضر خدمت اواں جو پینجو میزبان حاکم علی جسکانی سامن جی خوش تے جان خوش جی واہی تے جان واہی صحت آہی تے سب کچھ آہی اساں جی بھی یہی دعا ہے تواں جتے بھی ہو جو شال آباد ہو جو خوش ہو جو کدیں بھی دکھیو ڈی نہ دسو سکھن جو ہمیشہ اساں ساتھ رہے دکھ ہمیشہ ماں کا کوہیں دور ہوجن پروگرام صحت جی گال میں اساں جے اسٹوڈیو میں موجود ہوں آئن سنجا مشہور و معروف ڈاکٹر ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اور اسپتال نواب شاہ جے کی مختلف بیماریوں بابت اواں کے جان ڈینا ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن سب کا پہرے اسیں ڈاکٹر صاحب کے خوش آمدید چونداسی ڈاکٹر صاحب جو خاص مہربانیوں آہن لائیو کال جو نمبر بھی اواں کے اساں نوٹ کرائندا سی 0301-9196-851 اساں جو نمبر آہی تمام بذریعہ لائیو کال بھی شامل تھی سکو تھا ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر آئین ڈاکٹر صاحب ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن آئین گردے پتے مسان جی پتھری جو بغیر آپریشن جے کامیاب علاج کیا وجے تو سندھن جوڑن گوڈن جو سور نک کن گلو پرانو نزلو نچھوں متھے جو سور اد متھے جو سور ان کے علاوہ فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانو ان سبھی مختلف بیماریوں جو مردن توڑے عورتوں کے پوشیدہ بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن ڈاکٹر صاحب کے خوش آمدید چوندا ڈاکٹر صاحب جو خاص مہربانیوں آہن محبتوں آہن جو پینجو قیمتی وقت کڑھی کرے اساں جے اسٹوڈیو میں چن تھا ڈاکٹر صاحب السلام علیکم
1: وعلیکم السلام
0: ڈاکٹر صاحب ٹھیک آیو تب ٹھیک آیا وان جی
1: جی سے اللہ تعالی جائے سو
0: اج کیڑے موضوع بابت جان دینا اساں جے معزز بدھندڑن کے
1: اعوذ باللہ من الشیطان جی بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پیرا سب تعریفوں رب پاک جو جو اسا کے جارے تو خرائے تو روزی دے تو خوشی دے تو اے سب دین زمینی آسمانی آفتن خواہ محفوظ رکھے تو اساں پروگرام سچی گال جو بر وقت ان ٹائم تے نشر تھیندو آیا اساں کلینک جرمن ہومیوپیتھک کلینک کے خبر آیا تا ہفتے جا 6 دین جمعہ چھنچر آچر سومر انگار جو ڈی کلینک بند ہوں اربع خمیس مہراپور شہر میں کوٹری روڈ ساموں ودھن پوٹرا پیٹرول پمپ تے موجود ہوں ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تھی ان میں مینشن کرنے والا ہوں تو ہفتے جا 3 ڈی اصل چیک اپ فیس فری رکھل ہوں جمعے جو ڈی چھنچر جو ڈی آچر جو ڈی ان کے علاوہ ہر اصانی کلینک کے حساب سے جی بھی بیماریاں ہوں دیوان سبنی جو جو کامیاب علاج کیا ویسے ہے ان کے بارے میں ایکڑی ننڈی جان ہے پانچ پروگرام سچی گال کے حوالے سے پیش کرنا ہوں اجو کے پروگرام کے حوالے سے جہاں چوجو اصا وہ ایشوز کھنی ادا ہوں جے روزمرہ کی زندگی میں پیشنٹس اصا وٹو ہے سو جو ہے سو شیئر کرنا یا جو ہے سو کلینک سے چیک اپ وغیرہ کرائیندا تو ان میں خاص کر ڈٹھو ویسے ہے تو جی اج کل جو اصا نوجوان طبقہ ہے تو ان میں میموری لاس کے حوالے سے یعنی جی ایکڑی یادگیری کھے یادگیرو گھٹ رہو عمر سے گڈو گڈ تھی ہے وہ تو ایکڑی عام ایکڑو پروسیس ہے کھے عمر سے گڈو گڈ ڈسو تا جی عمر ودی ہے تو ظاہر یا تو فرق اچھی ویسے ہے یادگیری مہو کے گھٹ رہی ہے نظر گھٹ تھی ویسی ہے یا وارن جو اچھو تھن یہ ایکڑو عام پروسیس ہے لیکن ایکڑو جدیں عمر پانچ مطلب اوتری پانچ ہے ان کے باوجود جو ہے سو مہو ینگ ہے ینگ ایج میں جدید یادگیری جو گھٹ جی وجن تو ان جا بیا خوڑسار اسباب خوڑسار اسباب مثلاً ڈسو ایکڑو غذا جو صحیح نہ وٹھن ننڈ جو صحیح نہ اچن یا اسٹریس وٹھن یا کو حادثہ تھن یا کئی لمبے عرصے تھی کچھ اڑی میڈیسنس استعمال کرن جن جو اثر دماغ تے جو سو پہ جی ویندو ہے یا اج کل اسانو نوجوان طبقہ گھنو طور تے جو سو جے نشاوار شیوں تھن تھیوں گٹکو وغیرہ استعمال کن تھا یا شراب نوشی سگریٹ نوشی جو استعمال کرن یا زیادہ موبائل جو استعمال یہ دماغ تے گالیوں اثر انداز کن تھیوں جے کرے بھی جو ہے سو میموری لاس جو ایشوز جو ہے سو ودھنا ہے نہ ہی تھیندا ہے ان کے حوالے سے ہومیوپیتھک میں ایک کامیاب علاج اساں وٹ جو ہے سو थींदो आहे होम्योपैथिक मेडिसन्स जे हवाले सां जेको ॾींदा आहियूं जंहिंसां जेको आहे सो पेशेंट बिल्कुलु सही थियो वञे. लेकिन इन जे लाइ पेशेंट खे घुरिजे त ख़ुदि जेको आहे हाणे मेमोरी लॉस जा हिकिड़ा खोड़ सारा मतिलबु ज़हर हिकिड़ी निशानियूं हूंदियूं आहिनि. मिसाल कंहिंखे रूटीन में कंहिंखे मिसाल हिकिड़ी वेसर थींदी आहे, लेकिन को माण्हू रोज़ानो कंहिंसां मिले थो उनजो नालो विसरी वञणु, इवन एतिरे क़दुरु सीवियर केसिस में थींदो आहे जो माण्हू खे पंहिंजो घर बि यादि न रहंदो आहे त मां जेको आहे सो कहिड़े पासे वेंदी वेंदो हिकिड़ी शइ वठणु आहे, लेकिन उहो उते पहुची जेको आहे सो वरी जेको आहे सो यादि कंदो आहे त मां कहिड़ी शइ वठी आयमि वरी वापसि. इहे हिकिड़ी रूटीन में इहो वेसर जो हिकिड़ो सिस्टम आहे, वेसर जो हिकिड़ो नमूनो आहे. इन जे करे जेकी हाज़िर दिमाग़ी थियणु ऐं यादगिरी जो पको रहणु या जेके नंढा ॿार स्टूडेंट्स रहंदा आहिनि जेके जिन खे सही यादगिरो न रहंदो आहे ऐं उहे कोशिशि कंदा आहिनि त असां सुठे तरीक़े सां यादगिरी पढ़ूं ऐं सुठे तरीक़े सां असां मार्कूं खणूं, त उन्हनि खे इहे जेके प्रॉब्लम्स रहनि था त उन्हनि जे लाइ जेको आहे सो असां वटि होम्योपैथिक में अहिड़े क़िस्म जूं मेडिसिन्स आहिनि जेके ज़हनी जेकी तवानाई आहे उनखे बरक़रार रखनि था, जंहिंसां जंहिंजे करे जेको आहे सो जेकॾहिं कंहिंखे वीकनेस थिए थी, दिमाग़ी वीकनेस थिए थी, या जेको आहे सो मिसाल ॻाल्हि जो नज़र जी कमज़ोरी आहे या वक़्त खां अॻे अछा वार थी वञनि था, इहो सॼो जेको आहे सो दिमाग़ी कमज़ोरी जे हवाले सां उनजे लाइ जेको आहे सो असां वटि होम्योपैथिक में कामयाबु इलाजु आहे. घरेलू ॾसनि जे हवाले सां असां ख़ासि करे इन हवाले में बादाम वॾो रोल करे थी. बादाम मां अक्सर दोस्तनि खे ॿुधाईंदो त 5-7 दाणा रोज़ाना राति जो पाणी में पिसाए रखजनि, सुबुह जो नेराने जेको आहे सो उहे खाइणु घुरिजनि. उन सां काफ़ी अफ़ाको अची वेंदो आहे, काफ़ी इम्प्रूवमेंट अची वेंदी आहे. या जेके अलॻि से जेको आहे सो जीअं सौंफ़, मिसरी, बादाम इन्हनि जो सफ़ूफ़ ठाहे ऐं चमच सुबुह शाम इस्तेमालु करण सां उहो बि दिमाग़ जी जेके तवानाई आहे उन्हनि खे वधीक बरक़रार रखंदा आहिनि. जी सर,
0: तमामु घणी महिरबानी डॉक्टर साहिबु. सामिन मां खे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि जीअं महिराब एफ़ M94 तां लाइव पेश कयो पियो वञे. डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, सीनियर लेक्चरर, नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज ऐं अस्पताल नवाबशाह असांजे स्टूडियो में मौजूदु आहिनि, जेके मुख़्तलिफ़ बीमारियुनि बाबति मालूमात ॾेई रहिया आहिनि, ॼाण ॾेई रहिया आहिनि. तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिलु थी सघो था, कंहिं बि बीमारी बाबति डॉक्टर साहिब खां मालूमात वठी सघो था. 0301-2196-8151 असांजो लाइव कॉल जो नंबर आहे. डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, सिंधु मशहूरु मरूफ़ डॉक्टर, होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन. गुर्दे, पिते ऐं मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाबु इलाजु कनि था. इन खां अलावा पायल्स आहिनि या जेकॾहिं गले जो गुदूद वधियलु आहे, नक जी हॾी वधियलु आहे, उनजो बि बग़ैर ऑपरेशन जे डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि. संदनि जो सूरु आहे, जोड़नि जो सूरु, गोॾनि जो सूरु, कुंदरग जो सूरु, नक, कन, गलो, पुराणो नज़लो, मथे जो सूरु या अधु मथे जो सूरु आहे, कन जो सूरु आहे, घटि ॿुधो था, शुगर आहे, ब्लड प्रेशर, हेपाटाइटस बी सी, गुर्दनि जो इन्फेक्शन आहे, चहिरे जो रंगु सांवरो आहे, चहिरे जी ख़ारिश आहे, फट, फुरड़ियूं, ॿारनि में कद जो न वधणु, औरतुनि में वज़न जो न वधणु, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि. डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमो, छंछरु, आचरु ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप, कोटली कबीर रोड, मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि. डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, अवां कंहिं बि वक़्तु राब्तो करे सघो था. 0301-2196-8151. डॉक्टर साहिबु, तव्हां जी असांजी कचहरी जारी सारी रहंदी. इन ई मौज़ू खे अॻिते वधायूं था त जीअं मेमोरी लॉस जी अवां ॻाल्हि कई, ख़ासि तौर ते एजड माण्हू जी मेमोरी लॉस थिए थी या उनखे मथे में फेरी अचे थी, उन बाबति कुझु ॼाण ॾींदा.
1: मां ॻाल्हि कई त हिकिड़ो आम प्रोसेस हूंदो आहे, हिकिड़ो माण्हू खे जेको उमिरि रसीदा थी वेंदा आहिनि त उन्हनि खे जेको आहे सो वीकनेस रहंदी आहे या मेमोरी लॉस थी वेंदी आहे. त बाक़ी ॿियो नौजवाननि जे हवाले सां तव्हां पुछो, वॾनि जे हवाले सां त बिल्कुलु उहो त हिकिड़ो उमिरि जो हिसो आहे. उमिरि जे हिसाब सां जेको आहे सो दिमाग़ी कमज़ोरी थी वेंदी आहे, दिमाग़ी कमज़ोरी घणी थी वेंदी आहे, जंहिंजे करे नज़र जी कमज़ोरी थी वेंदी आहे या जेको आहे सो मिसाल ॻाल्हि जो हिकिड़ो मेमोरी घणी लॉस थी वेंदी आहे या घणनि खे मग़ज़ ते बोझ रहंदो आहे ऐं उन्हनि खे जेको आहे सो घणनि खे वर्टाइगो थींदो आहे, यानी दिमाग़ी चकर थींदो आहे. त इहो बि सभु दिमाग़ जी ई कमज़ोरी जेको आहे सो में शुमार हूंदो आहे ऐं उनजी बि होम्योपैथिक में चाहे हिकिड़ो यंगेस्ट हुजनि चाहे ओल्ड एज हुजनि उन्हनि जे लाइ बि जेको आहे सो होम्योपैथिक में हिकिड़ी कामयाबु ट्रीटमेंट मौजूदु आहे, जंहिंसां जेको आहे सो उन्हनि जी मेमोरी लॉस बि जेको आहे सो हूंदी आहे. उन जा बि खोड़ सारा असबाब हूंदा आहिनि, हिकिड़ो वक़्त जे गॾोगॾु दवाउनि जो कुझु असरात हूंदा आहिनि, कुझु कंहिंखे डायबिटिक हूंदी आहे, शुगर जे करे जेको आ सो मेमोरी घणी दी लॉस थी विंदी है ब्लड प्रेशर के खेरांदो है या का अड़ी बी बीमारी रहंदी है जे करे जेको आ सो दिमाग ते असरात थिंदा हन उन जे लाए भी जेको आ सो साट कामयाब इलाज मौजूद है के अड़ो को भी पेशेंट है त बिल्कुल अस सा रुजू कर सके
0: प्रोग्राम है सेहत जी गाल जी मेहरापुर एफएम 94 जो आवाज फेसबुक जरिए जेके दोस्त गड़ा हन پروانو ذوالفقار خاص کے لیے گوٹ دبی خاص کے لیے خاص اسا گڈ ہیں ڈاکٹر صاحب لکھن بھی تمام بہترین پروگرام ائے اسان جو پرانو بدھندڑ بھی ائے گوٹ دبی خاص کے لیے تعلقہ ٹھری میروا جا ہی دوست ہیں بھلیکار چوندا سائیں قربان میمن صاحب ایڈوکیٹ اسا گڈ ہیں سائیں کے بھی بھلیکار چوندا جے کے دوست پروگرام کے پسند گن بیا انہن دوستن جلا خاص طور تے پروگرام جے کے پیشنٹ حضرات ہیں مریض ہیں جے کے مختلف وقتن وقتن جن کی ایکڑو فائدہ پیو ہے جے کی اما دس دیندا ہو یا جے کے علاج کرائے ٹھیک تھی ویا ہیں شفا دین والی ذات یقینا اللہ سنجی ہے اللہ تعالی دی ذات شفا دیندی ہے علاج ڈاکٹر کندو ہے سامین وا کے بتائیں دے ہلو پروگرام ہے صحت چگال جی مہراپور ایف ایم 94 جو ہی آواز اواں جے سماعتن تے پہنچے پیو ڈاکٹر منظور حسین میمن صاحب اساں جے اسٹوڈیو میں موجود ہیں جے کی اواں کے صحت بابت معلومات ڈی رہا ہیں ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر ہیں ڈاکٹر منظور حسین میمن صاحب سن جو مشہور و معروف ڈاکٹر جے کو ہر اربع خمیس جمعہ چھنچر آچر ائی سومر تے صبح جو 10 کھ شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک سامو ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا ہیں ڈاکٹر صاحب ہر جمعے چھنچر آچر تے یعنی ہفتے جا 3 ڈی چیک اپ فیس جکی ہے وہ بالکل فری ہوندی ہے وہ چیک اپ فیس کمپنی کی طرف ہوندی ہے کمپنی افورڈ کندی ہے برداشت کندی ہے جی جکی افورڈ نہ تھا کرے سکن جکی چیک اپ فیس بھی برداشت نہ تھا کرے سکن انت وہ مانو وہ بے پہنچ مانو فائدہ حاصل کرے سکن اواں کے یہ نوٹ کرائیں ہلنا سی تواں کی میڈیسن ہے جکی دوا ہے وہ اسٹور تا وٹھنی ہوندی ہے پروگرام صحت جی گال جی مہراپور ایف ایم 94 جو ہی آواز اواں جے سماعتن تائیں پہنچے پیو ڈاکٹر منظور حسین میمن صاحب سن جو مشہور و معروف ڈاکٹر ہانے اواں کے اسلام آباد کراچی یا حیدرآباد ونجن دی ضرورت نہ ہے نواب شاہ ونجن دی ضرورت نہ ہے اوہی ڈاکٹر اواں جے شہر مہراپور میں بیٹھو ہے مہراپور جے سراؤنڈنگ میں جتے جتے اساں جو آواز پہنچے تو ٹھری میروا ہوجے سوئی گے سجے پیر وسن ہوجے ہنگور جا کوٹڑی کبیر حالانی کنٹیارو لاکھا روڈ یا ان کے علاوہ بیا

0: जो सूर नजर जी कमजोरी कन जो वण कन जो सूर घट बुधण में अचण शुगर ब्लड प्रेशर दिल जा मर्ज फालिज खंग टीबी मादे जी अल्सर मादे जी जलन दिली जो वधण जिगर जा मर्ज हेपेटाइटिस गुर्दे जी पथरी मसाने जी पथरी जो बगैर ऑपरेशन जी कामयाब इलाज कयो वञे तो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी खारिश फट फुरड़ियों ॿारनि में कद जो न वधण मर्दन ऐं औरतुनि में वज़न जो न वधण उन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वञे तो رابطے لئے 0301-9196-851
1: خوشخبری خوشخبری ہانی اواں جے پانجے شہر محراب پور می گیمز اسپتال گمبڑ جو چمڑی وارن ایں نہن الرجی کاسمیٹک ایں وچڑندڑ بیماریوں جو ماہر ڈاکٹر بشیر احمد میمن روزانو شام جو عصر نماز کھا عشاء جی نماز تائی ایں ہر آچر تے صبح جو 9 وگے کھا رات 8 وگے تائی مریضن جو علاج کندا آہن ایڈریس روشن اسکن و الرجی کلینک نزد ریلوے فاٹک اقصی مسجد تھری روڈ محراب پور ودیگ رابطے جے لائے 0383-85-569
2: ارشاد آٹوز ای ہونڈا شو روم مہراب پر ہونڈا موٹر سائیکل جو پر اعتماد ای ادارو نئین موٹر سائیکل جی سیل کمپنی جے مقرر کر ریٹ تے دستیاب ہے सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनिया जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इरशाद ऑटोस ते पंहिंजी जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन जंहिंमें मिले थी कारकर्दगी तमाम बेहतरीन कंपनी मशीन होंडा जे देरिन
3: السلام علیکم ادا
4: وعلیکم السلام ادا چھو پریشان آہیں
3: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
4: ادا دکان جی مشوری کرائی تھئی
3: نہ ادا
5: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
3: مجھے دکان جی بیٹھ ہلندی
4: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر کس

0: जी एडवर्टाइजिंग हलंदी आए
1: अदा जल्दी कर मुखे
2: ऑफिस जी मेरापुर एफएम 94 नज गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर رابطے لائے منصف 43
3: اپنا شہر اپنا گھر محراب پور اور محراب پور کی آواز جی اے ایف ایم 90